0: बीमारी हक दे अवेलाजी सुनत अमल दे अवेलाजी सुनत अमल दे
1: ओस कचेरे तासु तदासे अमराज भी चितासु वरना ढेर परेशान आयो और ढेर गर्जिदली कड़ीदली हो ढेर गर्जिदली कड़ीदली हो
0: नो बिल्कुल मायूसके गई माँ मायूसके गई माँ अल शिफा दवा खाना शवाल मार्केट टांग सिटी ता तशरीफ रावड़े औ द हकीम मौलाना नूरुल हुदा सेवना पल इलाज तरला सकवले शे
1: औ द नूरु मालूमातो दे पारा पदग नंबर कॉल कवले शे
0: 0319 55 23 404 अल शिफा दवाखाना शवाल मार्केट टांग पुकुम के ची मौजूद द्वी मौलाना हकीम नूरुल हुदा साहेब सहर अतो बजू नवाखला तरमाजिगर सलूर बजो भोरे द मरीजानो चेकअप कवि आया कतासुता मुख्तलिफ अमराज भी जुड़नु दर्दुना पटु दर्दुना बवासीर खूनी वबादी नवासीर गुर्दे काने त्रिखी काने प्रास्टेट अरकुन्निसा औददेना इलावा जनाना और मर्दाना पोशीद अमराज इलाज हम पासाने सरके दिलेशी नो पता याद लरे अलशिफा दवाखाना शवाल मार्केट नेज ट्रिपिक पॉइंट टांग सिटी मोबाइल नंबर 0319 55 23 404 बीमारी हक दे अवेला जी सुनत अमल ले
2: It's 3 o'clock. Hourly time check is brought to you by Radio Aman. Jan Rang Aman.
3: Welcome to Radio Aman 88.4.
4: You are listening to Radio Aman Network.
5: We got more hits for you, so stay tuned.
6: 88.4 FM.
0: 88.4 Zamzam here shampoo and Zamzam here oil. Zamzam here oil. د ویختانو کلاکړي یو پدوا او ویختانو لا ورکوي یو قدرتی چمک آیا ستاسو په ویختانو کې خشکی ده ویختان مو غرزيږي ویختان مو ودن کوي یا مو ویختان ماتيږي زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو د فاره دي کوم چې ستاسو د ویختو خشکی خارخ په مکمل توګه ختموي نو بالکل جی هم اوس ځان له انتخاب وکئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل چې هایست مو یو فدوشی نو د ملاویدو پته یاد ساتئ فرنٹیر فرنیچر چارفائی نایلون مارٹ مد مقابل گلی گلابی فم ٹانگ سٹی رابطہ نمبر 0343 912

0: जी जनाब केसन द ब्यूटी किंग, तो भाई ऑफर भी ऐसी होनी चाहिए ना, आपको ढेर सारा प्यारा बनाने वाली। तो भाई 1000 की खरीदारी आपने केसन शॉप से करनी है, जो कि अकबर प्लाजा में मौजूद है, मियां कमर्शियल मार्केट के पीछे है, और 3 चीजें आपको फ्री मिलेंगी 1000 की खरीदारी के साथ। एक तो आपको हाजमा कंट्रोल सिरप फ्री मिलेगा, ठीक है जनाब, जो कि पहाड़पुर वाले दे रहे हैं आप लोगों को ना 1000 रुपए के साथ। लेकिन हम सिर्फ हाजमा कंट्रोल सिरप नहीं देंगे, आपको हाजमा कंट्रोल सिरप भी फ्री मिलेगा। साथ में हमारी एक कैजुअल ज्वेलरी है जनाब केसन की, जो कि स्पेशल ओकेजन के लिए हमारी बन के आती है, ईद की छोटी ईद बड़ी ईद के लिए, तो एक सेट आपको वो फ्री मिलेगा, जिन्हें हम कांटे बोलते हैं या इयर रिंग्स बोलते हैं जनाब। वो इतने अच्छे हैं कि आप रूटीन में भी पहन सकते हैं और छोटे मोटे फंक्शंस के ऊपर भी पहन सकते हैं, बहुत हैवी नहीं है, ठीक है जनाब, लेकिन बहुत ही अच्छी क्वालिटी में, बहुत डिसेंट लुक देने वाले वो ज्वेलरी हमारी, ठीक है, वो भी आपको फ्री मिलेगा। और तीसरी जो है आपको मेहंदी की एक कोन भी फ्री मिलेगी, और वो भी बहुत अच्छे वाली मेहंदी, ठीक है जनाब। तो 1000 की ऑफर के साथ आपको बहुत कुछ मिलने वाला है। और एक और मजे की बात है कि यानी कि केसन शॉप से 1000 की जो खरीदारी करते हैं ना, उनको पता है कि वो बाजार से कितने की होती है। ऑलरेडी हमने 20-22% का आप लोगों को ऑलरेडी हम आपको मार्जिन दे रहे होते हैं, यानी कि बाजार से चीजें हमारी ऑल सस्ती होती हैं, तो उन्हीं रेट्स के ऊपर, यानी कि वो जो हमारे रेट पहले से 15% डिस्काउंटेड है, उन्हीं के ऊपर 1000 की सेल के ऊपर आपको ये 3 चीजें चांद रात तक
1: खिलता हुआ नूर हर पल में,
0: चांद रात तक ये आपको चीजें फ्री मिलेंगी। 3 चीजें एक दफा फिर से बताता चलूं, केसन शॉप से 1000 की खरीदारी, समझ आ रही है, 1000 की खरीदारी करेंगे तो आपको क्या क्या फ्री मिलने वाला है। हाजमा कंट्रोल सिरप, केसन की ज्वेलरी का एक सेट यानी इयर रिंग्स पेयर आपको मिलेगा, और साथ में कोन मेहंदी भी मिलेगी। तो ये ईद वाला ऑफर जो लोग कह रहे थे भाई इस दफा क्यों नहीं है, तो भाई देखिए टांग में भी चल गई ऑफर, पहाड़पुर में भी चल गई, और आपके डेरा इस्माइल खान में भी, तीनों खुश हो जाएं जनाब। और ईद के ऊपर ढेर सारी दुआएं हमारे नाम भी होनी चाहिए, क्योंकि जनाब खूबसूरती बांटने के साथ साथ, शिफा बांटने के साथ साथ, हम ढेर सारा डिस्काउंट भी आप लोगों को देते हैं। तो जनाब हमारे नंबर एक्टिव हैं इस वक्त, आप लोग हमें कॉल कर सकते हैं, और हमारा नंबर 03444-9336-3366, 03449-36-3366। और दुर्योधन ने कल जो सवाल किया था, 2 दिन से उन्होंने मुझसे एक सवाल किया हुआ है कि भाई आप जवाब नहीं दे रहे, तो उन्होंने जो सवाल किया था, तो मेरे ख्याल में कि उस सवाल का जवाब मैंने किसी से भी मदद नहीं ली है अपनी तरफ से, मुझे लगता है कि वो घड़ी है, ठीक है जनाब, ना गोश्त है ना खून है, लेकिन वो दौड़ती जा रही है, तो ये साइकिल भी हो सकता है मेरे ख्याल में, ठीक है जनाब, साइकिल भी चलता है ना, है जनाब, और जो घड़ी होती है वो भी चलती है। तो अगर मैं गलत हूँ तो भाई दुर्योधन मुझे आके बताएं कि भाई आपका जवाब गलत है, हो सकता है गलती की तो गुंजाइश हर जगह होती है। आमिर अमान पाकिस्तानी हमारे साथ मौजूद है जनाब, और क्या कह रहे हैं, सलाम स्वीट ब्रो, केटीए सुनाएं कैसे हैं, और कहते हैं कि तमाम सुनने वालों को प्यार भरा सलाम कह रहे हैं। जी वालेकुम सलाम आपकी तरफ से, इनकी तरफ से मैं कह देता हूँ। और कौन है, साकिब हमारे साथ मौजूद हैं चश्मा बिराज से, आपका प्रोग्राम बहुत अच्छा है खलील चाचू, आपको और सब सुनने वालों को सलाम जी, बहुत शुक्रिया, थैंक यू सो वेरी मच। और अस्सलाम वालेकुम केटीए, क्या हाल है, अनीसा हूँ, कहते हैं कि केटीए मैंने तो केसन डी ले ली है टांग से, और जो सुन रहे हैं उन सब से कहूँगी कि आप सब भी जल्दी से जो है क्या कहते हैं जनाब केसन की डील ले लें। एक कॉल आ गई है, अनीसा के मैसेज को कंप्लीट करेंगे इस कॉलर की कॉल के बाद। जी अस्सलाम वालेकुम।
2: वालेकुम सलाम खलील भाई, कैसे हैं
0: जनाब। नजर हसन, नजर हसन हमारे साथ मौजूद हैं ढक्की कच्ची काठगढ़ से, हैं जी।
2: माशाल्लाह आज आपका मेहमान हूँ मैं, आपको खान इंशाल्लाह कल मिलने भी आ रहा हूँ दफ्तर में।
0: अच्छा ढेरे आए हुए हैं आज आप।
2: मैं अभी नए तेहान सुन रहा हूँ माशाल्लाह।
0: अच्छा
2: आपकी अच्छी अच्छी बात है, आपके अच्छे मशवरे,
0: अच्छा अच्छी अच्छी
2: बहुत मजा कर रहा है सर, बड़ी बेहतरीन आवाज आ रही है, क्लियर
0: क्लियर आवाज है आपकी तरफ। नहीं आज 91 को भी आपने सुन लिया हमारे यहाँ।
2: वैसे पहले आता रहता हूँ सुनता हूँ। कैसे हैं सर, आपके लिस्टर को आपको सलाम।
0: हाँ जी बहुत शुक्रिया, मेरे लिस्टनर भी बहुत अच्छे हैं, और हम हमने कहा हम हर मौके के ऊपर ना अपने लिस्टनर्स का ख्याल रखते हैं। तो भाई ईद आ रही है, आपका पेट खराब ना हो जाए, आपको बदहजमी ना हो जाए, आपने केसन का हाजमा कंट्रोल सिरप जरूर अपने घर में रखना है।
2: جی انشاءاللہ یہ سب چیزیں میرے لیے ارینج کریں. کوئی تقریباً 10-15 ہزار کا میٹیریل میں کل پک اپ کروں گا تو پہلے سے.
0: اچھا جی,
2: مطلب
0: آپ کے پاس اتنی ڈیمانڈ آئی ہوئی ہے ماشاء اللہ.
2: جی
0: جی, 15-20 ہزار کا آپ کا سٹاک برابر کرنا ہے آپ کے لیے. کیا پیغام قربانی کے لیے, کیا پیغام ہے آپ کا؟ یہ تو ہم ہاضمہ کنٹرول کر دیتے ہیں.
2: جی جی جی بالکل, یہ لوں گا ان شاء اللہ. کوئی ڈوز, مطلب ڈوزن, ہاف ڈوزن, درجن, جب ہاف درجن لازمی لینا ہے. اس کا تو ڈیمانڈ بڑھ گیا ہے کیونکہ گوشت کھائیں گے, گوشت گرم ہے اور میدا ہیٹ اپ کرتا ہے, ریئیکشن ہوتا ہے, مطلب کہ ذبیت ہوتی ہے, بوجھ ہوتا ہے میدے پر.
0: تو دو ڈھکن پیئیں گے تو سارا گوشت ہضم, ساری تیزابیت گئی.
2: دو ڈھکن, بالکل دو ڈھکن کافی ہوتے ہیں. باقی
0: آپ نے بہت سارا یوز کیا, بالکل بہت. جب بھی آپ آتے ہیں تو لے کے جاتے ہیں ہم سے ہاضمہ کنٹرول صرف. تو آپ کیا سمجھتے ہیں اس کے ہوتے ہوئے, نظر حسن اس کے ہوتے ہوئے, کوئی 400 والا 300 والا یا مہنگا جو ڈاکٹر ہمیں لکھ کے دیتے ہیں سیرپ, وہ استعمال کرنا چاہیے یا وہ ایسے ہی لکھتے ہیں اپنی کمیشن کے لیے؟
2: نہیں نہیں, ڈاکٹروں کی ضرورت نہیں ہے. ان شاء اللہ ہم تھوڑا احتیاط کریں گے, نماز وغیرہ اس کے پاس کے گوشت کو تھوڑا تھوڑا کر کے کھائیں گے. اتنا کھائیں نا جتنا انسان برداشت کر سکے.
0: صحیح ہے جناب,
2: باقی آزما صرف ہمارے لیے کافی ہے ان شاء اللہ.
0: چلو جی, بہت شکریہ جناب, بہت شکریہ آپ کا. نماز
2: سلام شبیر بھائی, نیا شاہ صاحب, سب کچی کٹ گھر والوں, سب جی خان تان پنجاب, سب کو سلام.
0: تھینک, بہت شکریہ جناب. آج یہ ڈیرا میں آئے ہوئے ہیں, گلوبل ایف ایم 91 کو سن رہے ہیں. اچھا, اور سب انیسا کہہ رہی ہیں کہ سب بہنوں سے کہوں گی کہ جلدی سے لے لو, بہت اچھی ڈیل ہے ماشاء اللہ. لاسٹ میں مانور کو اور سب سننے والوں کو میرا سلام. انیسا ٹانک والی جناب, یہ ٹانک میں رہتی ہیں بھیا, ہمیں سنتی ہیں اور ماشاء اللہ انہوں نے بھی ڈیل لے لی ہے. تو ایک اور کالر ہیں جی ہمارے ساتھ, السلام علیکم.
3: وعلیکم السلام انیسا, کیا حال ہے؟
0: میں جی بالکل ٹھیک ٹھاک ہوں الحمد للہ. اسد انکل ہیں ہمارے ساتھ میرے خیال میں.
3: بالکل بالکل انکل اسد, آپ کے پروڈکٹ لکی مرت میں مشہور ہونے لگے ہیں.
0: اچھا جی, ماشاء اللہ.
3: وہاں سے 3 آدمیوں کی وہ فرمائش آ گئی کہ جب آپ عید پر آئے تو ہمارے لیے 3 شیشے لے کر آئے
0: شفا درد کی.
3: ہاں, تو میں نے کہا کل نہ پرسوں میں نے جانا, پھر سارا پھر ان کو لے کر جاؤں گا, آپ کے لیے دعا کریں گے.
0: ہاں بالکل, بہت اچھی بات ہے. اور ان کو بتائیں بھائی اس کمپنی کا ہاضمے والا سیرپ بھی ہے جو بہت پاپولر ہے, کم قیمت میں بہت اچھی چیز ہے ہماری.
3: ہاضمے والا تو خیر سیرپ انہوں نے استعمال نہیں کیا, نہ ان کو وہ ہے, میں لے جاؤں ان کو, کسی کو ضرورت نہ ہو تو پھر واپس.
0: نہیں نہیں, دوائی تو تب لینی چاہیے جب ضرورت ہو, ضرورت بغیر کیسے لینی چاہیے. تو ماشاء اللہ یہ آپ کے رشتے دار جو ہے مطمئن ہوئے ہیں, تبھی جا کے انہوں نے دوسروں کو بھی بتایا ہوگا اور ماشاء اللہ انہوں نے اور بھی منگوا لیا.
3: لکی مرت میں پھر وہ کس دکاندار کو کریں گے, سیٹ کریں گے, اس کو کریں گے انشاءاللہ. وہ دکاندار خود آئے گا ادھر ڈی خان, اور ڈی خان سے لے کر جائے گا.
0: بس ٹھیک ہے جی, آئے انشاءاللہ, ہم انہیں کے لیے بیٹھے ہیں, ان کو دیں گے, اپنے علاقے میں لے جائیں اور لوگوں کو.
3: میں نے بہت بہت محنت کر رہے تھے, میں
0: آپ کی محنت, بالکل محنت ہے. اور دیکھیں وہاں پر تو کوئی ہمیں نہیں سن رہا, لیکن آپ کی محبت ہے, آپ کی محنت ہے کہ لوگ ہمارے پروڈکٹ خرید رہے ہیں. آپ کا بے حد شکریہ, دل سے ہم شکر گزار ہیں آپ کے جناب.
3: تابعدار ہے جی, اس میں اللہ کے بندوں کی خدمت کرنا یہ بڑی بات ہے.
0: ہاں یہ تو کوئی ہر کوئی تھوڑی سمجھ سکتا ہے. ادھر تو لوگ وہ کام کرتے ہیں جس کا فوراً رزلٹ ملے, یہ نہیں کہ اللہ کی رضا کے لیے بھی کوئی کام کرنے چاہیے.
3: بس وہ دعا مجھے دعا کرے, آپ کی دعا کرے سے, اور ہمیں اور کچھ نہیں چاہیے, نہیں چاہیے, دعائیں چاہیے.
0: بہت شکریہ جناب, بہت شکریہ آپ
3: کا, مہربانی, شکریہ.
0: اوکے جناب, تھینک یو سو ویری مچ جناب. کاغذ ہمارے ساتھ ہیں اور انہوں نے جناب بتایا ہے لوگوں کو. تو لکی میں بھی جو ہے ہماری پروڈکٹ اب جانے لگی ہیں ماشاء اللہ آپ لوگوں کی محبت سے. اینڈ اردو والی مانور ہمارے ساتھ آ چکی ہیں, ہمارے کہتے ہیں کیٹی کیسے ہو, اردو والی مانور ہوں, شو بہت اچھا ہے ماشاء اللہ. اور انیسا کو, اروبا کو, ہینا گل کو, سونیا آپی کو اور سب کو میرا سلام. چلو جی, مانور اردو والی مانور کا بھی جو ہے سلام ہم نے سب کو پہنچا دیا. السلام علیکم, عالیہ ہوں, شو روز سنتی ہوں, میسج نہ کرنے کی معذرت, مصروفیت ہو گئی تھی, ویکیشن ہوئی تو وقت ملا ہے, آج بھی سن رہی ہوں, شو بہت اچھا ہے. चाचा शबरा को सलाम, उनकी आवाज सही नहीं आती। क्यों नहीं आती? उनकी आवाज तो बहुत जबरदस्त आती है, और आज वो कॉल करेंगे तो आप उनकी आवाज सुनिएगा कैसी जबरदस्त आती है। जनाब आज जनाब और कौन है जनाब? कश्माना खान आज आ चुकी हैं। ओ माय गॉड, हमारी पुरानी फिट्टी त्रुटी लिस्नर। हाँ जी।

0: बीमारी हक दे अवेला जी सुनत अमल ले। अवेला जी सुनत अमल ले।
1: ओस कचेरे तासु तदासे अमराज भी चितासु वरना डेर परेशान आयो और डेर गर्जिदली कड़ीदली यो डेर गर्जिदली कड़ीदली यो
0: नो बिल्कुल मायूसके गई माँ मायूसके गई माँ अल शिफा दवा खाना शवाल मार्केट टांग सिटी ता तशरीफ रावड़े और द हकीम मौलाना नुरुल हुदा सेवना पल इलाज तरला सकवले शे
1: और द नूरु मालूमातो दे पारा पदग नंबर काल कवले शे
0: 0319-55-23-404 Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. The Vikhtano Kulakri Yo Padwa or Vikhtano Lawar Kavi Yo Kudrati Chamak. Chamak. Aya Stasup Vikhtano Kihushkida, Vikhtan Mo Gurzigi, Vikhtan Mo Vadanakavi, Yamo Vikhtan Matigi, Zamzam hair shampoo and Zamzam hair oil. Hum Stasuda Faradi. کمچه ستاسو دو ویختو خشکی، خارخو، پا مکمل توگه ختمه بی. نو بلکل جی، هم اوز زان لانتخابو کی زمزم هیر شیمپو اند زمزم هیر آیل، چه هایست مو یو فدوشی. نو دمیلاوی دو پتیاد ساتی، فرانتیر فرنیچر، چارفای، نایلون مار، مد مقابل گلی گلاوی فم، تانگ سیٹی، رابطه نمبر 0343-912-1745.
2: You are listening to Radio Amal Network.
3: We got more hits for you, so stay tuned.
2: 88.4 FM.
4: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिकर छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाए बालों को दे कुदरती चमक और नरमी खुश्की और हेयर फॉल में मददगार डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत घने और सेहतमंद बाल अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू क्योंकि खूबसूरत बाल आपकी पहचान है तो पता याद रखिए हमजा जनरल स्टोर न्यू बनोसी होटल टांग सिटी मोबाइल नंबर 0344-93-63-780 व्हाट्सएप नंबर 0342-26-48-435
2: 88.4
3: Your music, your request.
5: This is radio station. Radio Aman.
0: Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. د ویختانو کلاکړی یو په دوا او ویختانو لا ورکوي یو قدرتی چمک چمک آیا ستاسو په ویختانو کې خشکی ده ویختان مو غرزيږي ویختان مو ودن کوي یا مو ویختان ماتيږي زمزم هیر شیمپو اند زمزم هیر آیل هم ستاسو د فاره دي کوم چې ستاسو د ویختو خشکی خارخ په مکمل توګه ختموي نو بالکل جی هم اوز زان لانتخابو کی زمزم هیر شیمپو اند زمزم هیر آیل چه هایست مو یو فدوشی نو دمیلاوی دو پتا یاد ساتی فرانتیر فرنیچر چارفای نایلون مار مد مقابل گلی گلاوی فم تانگ سیٹی رابطه نمبر 0343-912-1745